0: हेलो हेलो
1: हेलो, गुड आफ्टरनून मैम.
0: गुड आफ्टरनून मिंग लाइफ हम हाई बीओ
1: मैम मैम बु नोंग सरी लाप ना मैम आई खुराई थांग यम लाइ दे दियो मैम
0: रोमावती रोमावती करी इंसान चाबी रगे ngasi di
1: वा सी जे टाइम नो ने ना कांग नी ना मैम आ खुगी उसो याव गो उती दो अदुगा सेसी कि तंगा हो जे खुई लाइ जाय उसो बम जे लाइ मैम आई जे सट पंगम जदरे जम दो ने तो जेरे ना
0: अदि चाकी महुतंग सि खेसरी ओइने चाबिरेबा
1: खै खेसरी ओइने चारे नियु कन्जेन जे ताकी दब मति पुइयेन सिजेर बति आइ मतम छांग लुंगाइ जेर कोनी मेम जुंगी कर गेरी प्रॉब्लम मायुक न गे मे
0: प्रॉब्लम दि थ्वदो पदम लैत्रे हाइबतारे अदुबु आइखै सु अनाउंसर जे मसिंग याम बनि ना नुमिसे दुम खाइदो खाइदो ग ताब मतम द हे तान चानरु ददन ता दब जुदुम याव बिरम गनी अतो पतो प्रोग्राम तोंग न बनि न को असि थेंग न जब से हम नुंगाइ जे अदुंग खिरची जे इसा न हौबी ब्रो कमाइ तोगे
1: मेदाम आइन दम हौजेरे
0: दम याम न से हम खंगनर ब वफम नि कोइ थमना दग यो मग चाप से हम हाउये न थमना दग दुम योंबी ब्रा
1: ओ थमना थमना जो लाइक खरम बगी मय हैरुप सीएम बगी लाइव नि न मेदाम अद दग दम हाफ दरगा लगी उती मग थोंजेरे मो मे तोंग तोरगा दम आइन दम सिगी ओइन दि तौजेरे मेदाम
0: लाइक खरम बदि चपी ग ड्रोंग सिसि बो
1: मेदाम आई जे कई हाई जन थोप लाइक ऑफ सी बाय बदनी हाउ हम सु जे आई ट्रीटमेंट तोरगा होस्टल राइट ओ जे यम द बुदि लाइक जेरबा एन फोर ग फाइव ग जे नम थगी बदगी ओइ थंग ब खोंग जे चत या ग जने मेदाम हा मा य दम बे ता लाइ रे
0: होय थुन फग लग पसु ओइ सनु हाइ नै खुगी माइके दगी सु हाइ जगे हक्चांग ना बा हक्चांग गम द बाय बसे ख्वाइ दगी नुंगाइ तबनि न सु थम जगे रुमा बति याम नुंगाइ जे ngasi वारि छाने जबसे इसै मतन खुदोल तम जगे अदुगा मथंगि कोल ngai मिनासि
1: आ मेदाम वाफम मम तंग हाइ जनु मेदाम आइना हफ्ता अंगि ममांग द खुगि अकैनो बाखोंग म सन जेखि बदो लनसोपि बजा जगि अगनिना पाखुमानि टिभि रपा दो अनथर पिब मतम द जिको छन सिदा अनथर अनि थोंग न पिब दिया द बनिना आमा खतंग सेलेक्शन तौ जे गद बने बा दो लास्ट अमना यूएन बम दगि करम थाबलाइना पिबि रप बदना दुमबोराम आइना संजे खिबा खोंग दो खगि लागिना ओइ खंगदना खिदा थारगा दुम थंबा दे करिगु महाक्तुना लाफि बतारगा दि अखै इसा खजना तना इमु मनु कुंबा खराउ नुवाइ जेनि हाइना संजे हिवनेबा आदि पाखम जे इन थावनेबा अदो सि फु आसियंगो फोंवि जे जे खगि कराम थाबलै युरेम बन्दगि मान फोंबि हे माबो सुकिमति
0: ไอ้เนี่ยเลยนะมารุซิบุซุทากะตะรีเมดามไอยามซางนะลอเจอรีเมดามไอ้ที่เห็นเดอร์เมดามบุคันนะนะครับเฮ้ยรอมาบติเกนุมตังไฮเจโฮเกรอมาบติเซปอกคงจันบะเซยัมปัมจะบะซุมาลีคุยปอกคงจันบะไฮบะซุมะตะบุไทนะคุยอิปายปุซิงนะซุมจันนะบีอะมออินะซุมตงนะรามีอะดออังงอยริงไงเดคุยปอกคงจันบิชานะบะเซอะดุมซานะบิรักปะ
1: เดี๋ยวเราไอ้เจ็บพิชักอีกไงเด็กที่เรียนมอตัวเรียนตัวก็ชาเนี่ยใช่ไหมคือดูอีเจ็บอ่ะมันก็เคยเอไอรู้ดีตัวเจ็บใจดีว่าอะไรที่ชาเจ็บดีเราจะทาร์ทาร์เลยคุยคนเดียวให้เด็กยี่น่าวุ่นให้อายามเลยเราจะชักเจ็บวันนี้มั้งอ่ะดูโมโนรุกซูตัวบีเรหายงั้นสิคุณต้องจับสิ่งเหล่านี้เลยก็โมโนรุกมาติดอันตั้งลานทุกปีนั้นไปยากกระโดดเดี๋ยวเราตัวดีอันตัวเจ้าหนึ่งเนี่ยตัวบุตรยามเราจะสรุปว่ากี่วันเนี่ยเด็กชายกี
0: อ่ะนะบอกกันดิฉันเนี่ยค่ะมีดามอยากที่ทั้งวันทั้งเอ็ดวูมาตรงนั้นมีดามตามมาทำไอ้ยังเจอแล้วก็ขัดนะมาที่มาไอ้ตรงเจอเกี่ยวกับนะงั้นสิ่งที่จะมาเกิดที่ทั้งวันเช้าเนี่ยมีดามนั่งอ่ะพี่ยังนี่เฮ้ยอ่ะดูดีคุยอีเซย์มันก็คุดลตั้มเจอเกี่ยมยังปุ่นนัดตามินาสิยังนุ่งไอ้ใจรู้มั้ย
1: อ๋อไปเลยไปเลยมีดามทักกันเลย
0: ताबिरसि साफबी फिल्म असिदगि अरम्बम जमुना अमदि खुनजोय कुमार अनि पुनसक्मिना बेसै